0: जयपुर पुलिस की नाअली जो आला मिसाल सामू अची वो प्लाट के तकरार जड़ी दर बिन धुरन की पुलिस आडो मोर्चा बंद थी कबे मथा फायरिंग गोली लगण सबब एक जनो जख्मी थी पियो समूरे शहर में खौफ वाली सूरतहाल केटीए न्यूज ते खबरों नशर थियण खां पोए पुलिस जागी पई फायरिंग कंदड़ चार जवाबदार गिरफ्तार जंगी जुनून में वरतर इसराइली फौज जो गिजा में फिजाई हमलो टिन बारन समेत 10 जना शहीद केतरा ही जख्मी अरब मीडिया मूजिब इसराइली फौज रिहायशी इमारत के निशानो बणायो जैमें टिन बारन सदन वालदेन समेत 10 जना शहीद थी वया एक बारो इमारत का बार होने सबब शहीद थियण का बची वो
1: आप सुन रहे थे GAFM नेटवर्क पर KTN न्यूज
2: यार कुछ डीन खां चेल जो सूर जोड़न जी तकलीफ अया साबी दर्द इतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो
3: तो पोई तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो करी
2: इहा वाकई फायदे वारी आहे छा
3: बिल्कुल फकीरी डेक्स मरम मुतासिर थेल हंद ते आसानी सा जजब थी सूर आई सोडियम आराम पहुंचाने में मदद दे थी
2: सिर्फ चेल ही सूर लाए
3: ना दा आसाबन जो सूर जोड़न जो सूर कंध आई चेल जी तकलीफ सट धक लगन पुराने जख्म जे सूर आई चमड़ी जे जलन लाए भी फायदेमंद आहे
2: इस्तेमाल किए कजे
3: मुतासिर थेल हंद ते डी में 2 खां 3 भेरा नरमी सा लगायो आई आराम जो एहसास हासिल करियो जी हां फकीरी डेक्स ऑइंटमेंट सूर खां आराम हर रोज हर कदम अड़ी वेजे स्टोर ता नालो वठी खरीद करियो फकीरी डेक्स ऑइंटमेंट
4: अजरक के रंगों से रंगी
5: दिल्ली के टुकड़ों से जुड़ी
4: सिंध के दिल से निकली आवाज आवाज
5: GFM 88 नेटवर्क सिंध की आवाज
6: नहमदुहु व नसल्ली अला रसूलिल करीम अम्मा बाद فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي براءة اعلان برات ہے معاہدہ توڑا جا رہا ہے من الله ورسوله اللہ اور اس کے رسول کی طرف سے کن لوگوں سے الى الذين عاهدتم من المشركين उन लोगों से जिन्होंने तुमसे वादे किए थे अहद किए थे मुशरिकीन में से तो ये ऐलान बरात उन मुशरिकीन के लिए था जिनसे गैर मुअक्कत मुआहिदा था यानी गैर मुअक्कत का मतलब क्या है किसी वक्त की लिमिट के साथ नहीं था अनलिमिटेड था या फिर 4 माह से कम का था या जिनसे 4 माह से ज्यादा एक खास मुद्दत तक था लेकिन उनकी तरफ से अहद की पासदारी का एहतमाम न था इन सब को 4 माह मक्का में रहने की इजाजत दी गई। अब चूंकि मक्का फतह हो चुका था तो किसी भी मुल्क के फतह होने के बाद फिर हुक्म और कानून किसका होता है? फातह कौम का। और थोड़ा सा अगर आप और पीछे चलें तो बात मजीद वाजे होगी। अल्लाह सुभान व तआला ने हजरत इब्राहिम अलैहिस्सलाम को मक्का में क्यों भेजा था? तौहीद के पैगाम को आम करने के लिए पूरी दुनिया तक। और जब उन्होंने आकर उस घर को बनाया और उस वादिन गैर अजीजर इन एक बे आबो गया वीरान वादी को बसाया तो क्या कहा था उन्होंने? रब जालनी मुकीम सलात व मिन ज़ुर्रियती रब्बना तकब्बल दुआ रब्बना अग़फिर ली। फिर उसके अलावा पीछे भी आपने एक दुआ पढ़ी थी सूरत अल बकरा में, रब्बना वबअथ फीहिम रसूलन मिनहुम यतलु अलैहिम आयातिका व युअल्लिमुहुमुल किताब वल हिकमता व युज़क्कीहिम इन्नका अंतल अजीजुल हकीम। ए हमारे रब इनमें इन्हीं में से एक रसूल भेज जो इनके पास तेरी आयात पढ़े इन्हें किताब व हिकमत सिखाए और इन्हें पाक करे यकीनन तू गलबे वाला और हिकमत वाला है। अल्लाह ताला ने इस खित्ते को किस लिए चुना था? अपने पैगाम के लिए, अपने दीन के लिए। ये पूरी दुनिया में एक मरकजी हैसियत रखता था। इसके लिए हजरत इब्राहिम अलैहिस्सलाम ने कुर्बानी की थी और फिर उसके बाद नस्ल दर नस्ल एक ऐसे माहौल में रखकर जैसे बनी इसराइल को मैदान ती में रखकर उनकी एक खास अंदाज से परवरिश की गई थी तो बनी इस्माइल को भी इस बेआबो गया वादी में रखकर एक खास अंदाज से तैयार किया गया था کہ ان کے ذریعے پھر پوری دنیا تک پیغام اللہ کے دین کا پہنچایا جا سکے. اب وہ وقت آ چکا تھا کہ جب آپ صلی اللہ علیہ وسلم اس جگہ پر دین کی تکمیل کریں, یہاں سے شرک کو باہر کریں اور دنیا میں ایک مثالی ریاست قائم کر کے دکھا جائیں. کیا اللہ کا حق نہیں کہ زمین پر اس کا نام لیا جائے؟ کیا اس کے ذمے نہیں کہ وہ بندوں کی ہدایت کا انتظام کرے اور ایک مکمل دین عملی شکل میں زمین کے ایک خطے پر نافذ کر کے دکھائے؟ اس کی تکمیل کے لیے یہ جگہ چنی گئی. اللہ کا حق تھا کہ زمین پر اس کی عبادت کی جائے اور اس کے لیے ایک مثالی نمونہ قائم کیا جائے اور مثالی افراد تیار کیے جائیں, اور وہ تیاری ہو چکی تھی. اب یہ آپ یوں سمجھیے کہ 20-21 سالہ کوشش, کیونکہ 9 ہجری ہے نا, 20-21 سالہ کوشش اب اپنے اختتام کو پہنچ رہی ہے, مشن مکمل ہو رہا ہے. لہذا اب اس جزیرے کے اندر مشرکین کے رہنے کی کوئی گنجائش نہیں. جو باتیں میں نے اب تک کی یہ آپ کو کسی تفسیر کی کتاب میں اس طرح اکٹھی نہیں ملے گی, کیونکہ میرے اپنے ذہن میں جو سوال پیدا ہوا کرتے تھے اور جو الجھنیں اور کشمکشیں تھیں ان کو میں نے ادھر ادھر ادھر سے پڑھ کے ایک ذہن بنایا اور اس کے مطابق آپ سے بات کی ہے. اس لیے ان باتوں کو ذرا دہرا لیں. نمبر ون تو بات یہ ہے کہ جیسے ہر انسان کی زندگی ہے نا ایک مقرر, 20 سال 30 سال 40 سال, ایسے ہی ہر قوم کی ایک زندگی ہوتی, عام قوموں کی بھی ہوتی ہے لیکن خصوصاً ان قوموں کی جن کی طرف براہ راست نبی آتے ہیں, جیسے قوم نوح, قوم عاد, قوم سمود, قوم لوط, یہ بہت سی اقوام گزری. ان سب کے ساتھ کیا ہوا تھا؟ ان کے انبیاء نے کیا کیا تھا؟ سب نے آ کر اللہ کا پیغام پہنچایا, پھر بھی نہیں مانا. حضرت نوح علیہ السلام کے بارے میں آپ دیکھیں کہ 950 سال سمجھایا اور جب وہ نہیں مانی قوم تو پھر کیا ہوا؟ اللہ کا عذاب آنا چاہیے تھا کہ نہیں؟ کیونکہ وہ پیغمبر کہتے تھے, یا رب اگر آپ اس قوم کو چھوڑیں گے یہ بعد والوں کو پھر گمراہ کر دیں, ان میں سے کسی کو نہ چھوڑ. رب لا تذر علی الارض من الکافرین دیارا. اتنا ستایا تھا انہوں نے حضرت نوح علیہ السلام کو کہ انہوں نے کہا یا اللہ ان میں سے ایک کو بھی زمین پہ بستہ نہ چھوڑ, اگر یہ چھوڑ دیا تو انہیں ایک کو بھی تو پھر یہ مشرک و فاجر پیدا کریں گے, پھر ان کی نسلیں جو ہے وہ بگڑی ہوئی ہوں گی. تو ایک دفعہ زمین سے ایسے سارے بد کردار لوگوں کا خاتمہ کر دے. اس لیے اللہ تعالیٰ نے ایک ایسا عذاب بھیجا کہ جس سے سب ملیا میٹ ہوئے, پھر اس کے بعد باقی اقوام بھی. اب آپ دیکھیں کہ مثلا بیت المقدس پہ اور اقوام بھی دعویٰ کرتی ہیں کہ مسلمانوں کے آنے سے پہلے ہم یہاں تھے, عیسائی اس پہ اپنا دعویٰ کرتے ہیں, یہود اپنا کرتے ہیں, لیکن خانہ کعبہ ایک ایسی جگہ پر بنا کہ جہاں اس سے پہلے کوئی اور نہیں تھا. مکہ کی آبادی کا مقصد کیا تھا؟ خانہ کعبہ کے بنائے جانے کی غرض کیا تھی؟ حضرت ابراہیم علیہ السلام کے وہاں بھیجے جانے کا مقصد کیا تھا جہاں کوئی پرندہ تک نہیں رہتا تھا؟ کہ بالکل شفاف صاف جگہ پر, شرک سے پاک, ہر آلودگی سے پاک,

अमेरिका मुआहिदनि जी बार बार भञकड़ी कई, साबित थियो त अमेरिकी सदर जे सही जी का बि हैसियत नाहे। अमेरिका ते वधीक भरोसो नथा करे सघूं। बालादस्ती ऐं जारहियत अमेरिकी पॉलिसीअ जो लाज़मी हिसो आहिनि। अमेरिका वधीक जंग ऐं पंहिंजी ज़िलत जो दग इख़्तियार करणु चाहे थो त असां मुकमल तौर तयार आहियूं। ईरानी क़ौम अहिड़ो सबक सेखारींदी जो अमेरिका सॼी ज़िंदगी विसारे न सघंदो। ईरानी सुप्रीम लीडर मुश्तबा खामराई जो ईरानी क़ौम जे नाले पैगाम संदसि चवणु आहे त ईरानी क़ौम शहीद रहबर खे अलविदा चई नई तारीख़ रक़म करे छॾी। मौजूदा मरहले में क़ौमी इतिहाद ऐं यकजहती बरक़रार रखणु वक़्त जी अहम ज़रूरत आहे। सियासी इख़्तिलाफ़नि खे हवा ॾियण खां पासो कयो वञे। اردن میں ایرانی حملے میں بہ امریکی اہلکار مارجل ایں چار زخمی تھن جی تصدیق۔ امریکی سینٹرل کمانڈ موجب 17 جولائی تھے اردن میں ایرانی حملے میں بہ امریکی اہلکار مارجی ویا زخمی تھن۔ چین اہلکارن کے طبی امداد دین کا پے اسپتال میں ڈسچارج کیا ویو۔ ایرانی حملن خلاف دفاعی کارروائی دوران ایک امریکی اہلکار گم ہے۔ وارسن کے اطلاع دین کا پے مارجی ویل اہلکارن دی سنانب ظاہر کی ویندی۔ अमेरिकी सदर डोनाल्ड ट्रंप जो ईरान खिलाफ वॾे फ़ौजी ऑपरेशन ते गौर। आलमी ख़बरू इदारे जी रिपोर्ट मूजिब अमेरिकी रीफ्यूलिंग जहाज इसराइल माणा पिया वञनि। ईंदड़ कुझु ॾींहनि में जंग शिदत इख़्तियार करे सघे थी। ट्रंप बिजली घरनि ऐं अहम इंफ्रास्ट्रक्चर खे निशानो बणाइण जो इरादो रखे थो। ईरान ख़िलाफ़ कार्रवाई जो हतमी फ़ैसिलो अञा नाहे थियो। अमेरिका जो मक़सदु ईरान ते दॿाउ वधाए हरमुस लंघर खोलाइणु आहे। ایران امریکہ سے مفاہمتی یاداشت تے عمل درآمد باضابطہ طور پر معطل کر چھڈیو۔ ایرانی نائب پردیش وزیر کاظم غریب آبادی چیو ہے تو گالیوں کرے رہا ہوا پر امریکہ وعدو توڑی دے جارحانہ قدم کھیا۔ نتیجے میں ایران بھی یہ نقطہ معطل کرے رہا ہے جن تے عمل جو وعدو کیا ہوئے ہو۔ ہانے ایران رگو ملک کے دفاع میں مصروف ہے۔ ایران جی سینئر فوجی مشیر محسن رضائی چیو ہے تو ہاں جنگ سے گڈ گالن والی پالیسی ختم تھی وئی۔ امریکی حملہ جاری رہا تو تکرار کے علاقائی جنگ میں تبدیل کر چھڈینداسی۔ ایران جی حکمت عملی جوابی کارروائی تے بدل ہے۔ دشمن میزائل فائر کندو ہے تو تہران جو جواب ان کا طاقتور ہوں۔

0: شاہ لطیف کا صوفی ٹھکانہ،
1: فاتح مہران، سندھ کی ایک اور پہچان۔
0: جی اے ایف ایم 88 نیٹ ورک،
1: سندھ کی آواز۔
2: اوکے جی، سو واپس آ چکے ہیں دوبارہ سے آپ لوگوں کے پاس، اور آپ سن رہے ہیں جی ایف ایم 88 نیٹ ورک۔ ہمارے ساتھ یہاں پر موجود ہے جناب سکھر مورو، میرپور خاص مٹیاری، سکرن، مہراپور، ماتلی اور لاڑکانہ کے لائیو اسٹوڈیو سے آپ سن رہے ہیں پروگرام وائٹ ایش اینڈ ڈی اسکن بیوٹی شو، اسپانسرڈ کیا جا رہا ہے وائٹ ایش بیوٹی پروڈکٹس اینڈ ڈی اسکن بیوٹی پروڈکٹس کے تعاون سے۔ اگر آپ بھی استعمال کرنا چاہتے ہیں یا پھر آپ پہلے سے استعمال کر رہے ہیں تو بتائیے ذرا کون سا پروڈکٹ لگا چکے ہیں، اور اسی کے ساتھ ساتھ آپ کو ریزلٹس کیا ملتے جا رہے ہیں اور کتنی سیٹسفیکشن ہے جو کہ آپ لوگوں کو وائٹ ایش بیوٹی پروڈکٹس یا پھر جی اسکن بیوٹی پروڈکٹس کو لگانے کے بعد ملی ہے۔ تو بالکل جی، یہاں پر آپ لوگوں کو بتائیں گے کہ کیا طریقے کار ہوں گے لگانے کے، اور کیا کیا ایسی باتیں ہیں جو کہ آپ لوگوں کو لگانے پر جو ہے نا ہم بتاتے چلے کہ اگر آپ استعمال کریں وائٹ ایش بیوٹی پروڈکٹس کو تو وہ کس طرح آپ لوگوں کی خوبصورتی کو چمکانے کا کام کرتے ہیں۔ تو پہلے تو آپ لوگ یہ جان لیں ذرا کہ جب ہم وائٹ ایش بیوٹی پروڈکٹس میں آپ لوگوں کو بتاتے ہیں کہ کتنے سارے پروڈکٹس ہیں، تو یہ ایک اچھی والی بات ایسے کہہ سکتے ہیں، یہ ایسا بھی کہہ سکتے ہیں کہ وائٹ ایش والوں نے آپ سب لوگوں کا خیال رکھا ہے کہ انہوں نے آپ لوگوں کے لیے وہ ہر ایک پروڈکٹ کا انتخاب کیا ہے، ہر ایک پروڈکٹ کا جو ہے نا وہ سلیکشن کر دی ہے کہ بھائی ہر ایک انسان جو ہے نا اس کے لیے آسانی ہو جائے، ایسا نہیں کہ کسی بھی انسان کو تھوڑی سی مشکل آئے کہ بھائی ہم تو صابن لگاتے ہیں فیس واش نہیں ہے، یا پھر فیس واش لگاتے ہیں صابن نہیں ہے، یا تو ہم نائٹ کریم لگاتے ہیں فیئرنس کریم نہیں ہے، فیئرنس کریم لگانے والے لوگ پریشان ہیں، یا پھر ایسا ہے کہ ایکنی والے لوگ پریشان ہیں۔ تو ہر طرح سے آپ لوگوں کی پریشانیوں کو دیکھتے ہوئے، آپ لوگوں کے مسئلوں کو دیکھتے ہوئے، اور آپ لوگوں کی زندگی کو آسان بنانے کے لیے وائٹ ایش بیوٹی پروڈکٹس میں آپ لوگوں کو ہر طرح کے پروڈکٹ مل رہے ہیں۔ تو وائٹ ایش بیوٹی پروڈکٹس میں اگر ہم بات کرتے ہیں تو وائٹ ایش بیوٹی پروڈکٹس، جیسے کہ آپ اچھے سے جانتے ہیں کہ وائٹ ایش بیوٹی پروڈکٹس جو ہیں یہ آل اسکن ٹائپ کے لیے ہیں، نیچرل اعضاء سے تیار کیے گئے پروڈکٹ ہیں جن کا استعمال نہ صرف آپ کی خوبصورتی کو بڑھائے گا بلکہ آپ کی خوبصورتی کی حفاظت بھی کرتا رہتا ہے۔ اگر آپ یہ سوچتے ہیں کہ بھائی خوبصورتی کی حفاظت کیسے کی جاتی ہے، تو وہ سر آپ لوگوں کو بتائیں کہ اگر آپ خوبصورتی کی حفاظت کرنا نہیں جانتے ہیں تو دیکھا جائے تو پہلے آپ لوگوں کی اسکن صحیح ہوتی تھی، آپ کی اسکن مطلب گلوئنگ ہوتی تھی، آپ کے چہرے کی اسکن میں کلر جو تھا وہ بڑا صاف سا تھا اور گلوئنگ سا تھا، لیکن وقت کے ساتھ ساتھ جیسے آپ کی عمر بڑھتی ہے، آپ اپنے کاموں میں، اپنی زندگی میں مصروف ہو جاتے ہیں، تو آپ اپنی اسکن کا خیال نہیں رکھ پاتے ہیں یا تو اسکن کو بالکل بھول جاتے ہیں، تو اس سب کے چلتے ہوئے آپ کی اسکن جو ہے نا وہ بہت زیادہ خراب ہونا اسٹارٹ ہو جاتی ہے، آپ کی رنگت جو ہے وہ سانولی ہو جاتی ہے، چہرے پر بہت سارے پرابلمس آ جاتے ہیں۔ تو وہ ایسا ہے کہ اگر آپ وائٹ ایش بیوٹی پروڈکٹس کا انتخاب کرتے ہیں تو وائٹ ایش بیوٹی پروڈکٹس سب سے پہلے تو آپ لوگوں کی اسکن پر جتنے مسئلے ہیں وہ ختم کرتا ہے، اس کے بعد جو ہے آپ کی اسکن کو ریپیئر کر کے آپ کی اسکن کو جو ہے نا وہ خوبصورتی کی جانب لاتا ہے۔ تو جب ہم وائٹ ایش بیوٹی کریم کی بات کرتے ہیں تو وائٹ ایش بیوٹی کریم جو ہے نا وہ بہت اچھی ایک کریم ہے، جو بہت ایک اچھی نائٹ کریم ہے جسے آپ رات کے ٹائم استعمال کر سکتے ہیں، اور وائٹ ایش بیوٹی کریم جو کہ آپ لوگوں کی اسکن کو ریپیئر کرتی ہے، آپ کی اسکن کو فریش بناتی ہے اور آپ کی اسکن کو فیئر بھی بناتی ہے، اور ساری جو ہے نا جتنے بھی سائڈ افیکٹس آپ کی اسکن کے اوپر آ جاتے ہیں ان سب سے آپ لوگوں کی اسکن کو پروٹیکٹ بھی رکھتی ہے، اور ساتھ ساتھ رنکلز بھی دور ہو جاتے ہیں، ڈارک اسپاٹس بھی دور ہو جاتے ہیں، آپ کی اسکن ہیلدی ہو جاتی ہے۔ اور جی آپ کی اسکن جو ہے وہ گلوئنگ ہوتی جاتی ہے، کیونکہ وائٹ ایش بیوٹی کریم کے اندر آپ کو ایووکاڈو مل رہا ہے، ایلوویرا ہے اور جناب ملک ہے، یہ اتنی چیزیں نیچرل اور بہت اچھی چیزیں جو کہ ایڈ کی گئی ہیں وائٹ ایش بیوٹی کریم کے اندر۔ تو یقین جانے آپ جب استعمال کریں گے تو آپ لوگوں کو پتہ چلے گا کہ واقعی آپ کتنا اچھا پروڈکٹ استعمال کر رہے ہیں۔ اسی کے ساتھ ساتھ اگر ہم یہاں پر بات کریں تو وائٹ ایش بیوٹی کریم آپ لگائیں گے تو سوپ ساتھ میں کون سا استعمال کریں گے، تو آپ نے کیوں گھبرانا ہے، گھبرائیں گے تو نہیں، آپ کے پاس وائٹ ایش کا بیوٹی سوپ موجود ہے، اور وائٹ ایش کا بیوٹی سوپ جو ہے نا یہ ڈٹو کاپی ہے بھائی وائٹ ایش بیوٹی کریم کی، کیونکہ یہ دونوں چیزیں ایک جیسی ہیں۔ اگر آپ وائٹ ایش بیوٹی کریم لیتے ہیں تو اس کے ساتھ اس کے جیسا ہی بالکل سیم ٹو سیم اس کے جیسا آپ کو وائٹ ایش بیوٹی سوپ بھی مل رہا ہے، تو یہ چیزیں تو دونوں ٹھیک ہے جی، آپ پرچیز کریں گے دیکھ کر آپ لوگوں کو اس معاملے میں تھوڑا کنفیوز نہیں کیا جائے گا، لیکن جب ہم وائٹ ایش کے فیس واش کی جانب آتے ہیں تو یہ تھوڑا سا مختلف ڈیزائن کیا گیا ہے، تھوڑا سا مختلف اسے بنایا گیا ہے، کیونکہ وائٹ ایش جو فیس واش ہے نا اس کے اندر وائٹامن سی ہے، وائٹامن سی کے ساتھ ساتھ وائٹامن ای ہے، اور یہ آپ کی اسکن کو جو ہے نا وہ اتنا خوبصورت بنا دے گا، یہ اتنا کریمی سا فیس واش ہے کہ جب آپ اسے استعمال کریں گے تو آپ خود ہی کہیں گے کہ بھائی یہ فیس واش تو بڑا کمال کا ہے۔ تو وائٹ ایش کا فیس واش ہے وہ بھی آپ استعمال کریں گے، سوپ والے لوگ جو ہیں وہ سوپ استعمال کریں گے۔ اسی کے ساتھ ساتھ اگر ہم یہاں پر فیئرنس فارمولے کی جانب آتے ہیں جو کہ وائٹ ایش لولی کریم ہے، تو اس کے بارے میں جانا آپ لوگوں کے لیے بہت زیادہ ضروری ہے، کیونکہ جتنے بھی لوگ، میں بڑی ایکسائٹیڈ ہوتی ہوں جب میں وائٹ ایش لولی کریم کے بارے میں آپ लोगों को बताती हूँ। तो वाइटेज लवली क्रीम जो है ये रेडियंट अल्ट्रा वाइटामिन का फार्मूला है। इसके अंदर 30 वाइटामिन के कैप्सूल्स एड किए गए हैं, जिसमें आप लोगों को वाइटामिन B3 है, वाइटामिन ई है, वाइटामिन सी है, वाइटामिन डी है, और इसी के साथ साथ जो है ना वाइटामिन का भरपूर फार्मूला तो है, लेकिन इसके अंदर जो है ना वो सनस्क्रीन भी एड की गई है। यानी कि देख रहे हैं कोई कसर नहीं छोड़ी हुई आप लोगों की स्किन का ख्याल रखने में। तो अगर आप ये चाहते हैं कि भाई हमारी स्किन खूबसूरत नहीं है, हमारे चेहरे पर जो है ना हम क्रीमें नहीं लगा पाते हैं, या फिर गर्मियों का सीजन है तो हम मेकअप भी नहीं लगा पाते हैं, तो आप ऐसा करेंगे वाइट एज लवली क्रीम का इंतखाब करेंगे। और वाइट एज लवली क्रीम के इस्तेमाल से ये होगा कि आपकी जो जल्द है ना वो ऐसा है कि जब आप कोई भी जॉब करते हैं, कोई काम करते हैं, स्टूडेंट हैं आप या फिर आप पढ़ते हैं या पढ़ाते हैं, तो इस सब मामलात में आप लोगों को वाइट एज लवली क्रीम की जरूरत जरूर पड़ेगी। क्योंकि अगर आप मेकअप नहीं करना चाहते हैं, गर्मी का मौसम है, या फिर आप ऐसे सोचते हैं कि बस हमारे पास टाइम भी थोड़ा है तो हम बस फेस वॉश करें और चुटकियों में रेडी हो जाएं, तो आपके पास वाइट एज लवली क्रीम है जो कि चुटकियों में आपको रेडी कर देगी। चाहे आप किसी फंक्शन में जाएं, किसी पार्टी में जाएं, किसी भी तकरीब में जाएं, तो आपके पास वाइट एज लवली क्रीम है जो कि इस्तेमाल करने के बाद आप लोगों को खूबसूरती देगी, निखार देगी, ग्लो देगी, उसी के साथ साथ आपकी स्किन को सन के खतरनाक असरा से बचाएगी भी, क्योंकि इसके अंदर सनस्क्रीन भी एड है। जी बिल्कुल, सनब्लॉक का भी इसके अंदर फार्मूला एड किया गया है जो कि आप लोगों की स्किन की हिफाजत करके आप लोगों के चेहरे को बिल्कुल मुकम्मल तौर पर खूबसूरत कर देता है। तो वाइट एज लवली क्रीम भी आप समझ लीजिए कि आप सब लोगों के लिए, कोई एज लिमिट नहीं है, तो बच्चे बूढ़े जवान हर कोई इस्तेमाल कर रहा है। और उसी के साथ साथ अगर हम यहाँ पर उन लोगों की बात करें जिनके चेहरे पर बहुत ज्यादा एक्नी है, बहुत ज्यादा दाने हैं और वो बहुत परेशान है, तो आप लोगों ने डॉक्टर पिंपल एंटी एक्नी ट्यूब का इस्तेमाल करना है। ओके जी, डॉक्टर पिंपल एंटी एक्नी ट्यूब जो कि आप उन लोगों के लिए जिनके चेहरे पर एक्नी यानी कि दाने काफी ज्यादा हैं, तो दानों को खत्म करना चाहते हैं तो डॉक्टर पिंपल एंटी एक्नी ट्यूब का इस्तेमाल कीजिए जो कि फुल जड़ी बूटियों से तैयार किया गया है। आयुर्वेदिक फार्मूला है जनाब जो कि आपकी एक्नी से फाइट करता है। आपके चेहरे पर एक्स्ट्रा ऑयल हो वो खत्म हो जाता है, ब्लैक पॉट्स हो, ब्लैक हेड्स हो, व्हाइट हेड्स हो, एक्नी किसी भी साइज का हो, एक्नी के निशानात हो, कितनी सारी चीजें हैं वो सब खत्म हो जाएंगी जब आप डॉक्टर पिंपल एंटी एक्नी ट्यूब का इस्तेमाल करेंगे। ओके जी, तो ये तमाम प्रोडक्ट्स हैं जो कि अगर आप इस्तेमाल करते हैं तो आप लोगों को अंदाजा हो जाएगा कि कितने अच्छे हैं और कितने अच्छे तरीके से आपकी स्किन का ख्याल भी रखने वाले हैं। तो बिल्कुल आप इस्तेमाल करके देखिएगा। और इसी के साथ साथ अगर आप हमारे साथ मौजूद हैं, आप हमें ज्वाइन करते जा रहे हैं, बिल्कुल जी ज्वाइन करते रहिए। और साथ साथ जो है अभी मैं आप लोगों की कॉल्स लेना स्टार्ट करूंगी। ओके जी, तो कॉल्स तो स्टार्ट करेंगे, कॉलिंग का सेगमेंट भी स्टार्ट करते हैं, लेकिन साथ साथ कॉलिंग का नंबर भी बताते चलें जो लोगों को नहीं पता कि कॉल करने के लिए नंबर क्या होने वाला है प्रोग्राम में। तो कॉलिंग नंबर है जनाब 0-3-2-1-3-2-2-8। ये हमारा कॉलिंग नंबर है जिसके ऊपर आप कॉल करके लाइव प्रोग्राम में कॉल पर शामिल हो सकते हैं। इसी के साथ साथ कॉल पर आएंगे तो मुझे बताएंगे आजकल ऐसा कौन सा गाना है जो कि आप लोगों के जहनों पर सवार है, कौन सा ऐसा ट्रेंड जो कि आपके मोबाइल फोन्स में चल रहा है, बताइए मुझे जल्दी से। और इसी के साथ साथ गाना सुनते हैं जी, बहुत ही ब्यूटीफुल सा। और पैनल पर आपके मैसेजेस आते जा रहे हैं, बिल्कुल जी मैसेजेस सेंड कीजिए, आपके शामिल प्रोग्राम रखे जाएंगे। गाना थोड़ा सा सुन लेते हैं।